पुनः शेष होला ओडिया सिनेमा गीत र कार्यक्रम आकाशवाणी सम्बलपुर मूल कर्मा गोटे हिंदी सिनेमा गीत र कार्यक्रम आज इति सुनमा राजू चाचा सिनेमार गीत गीत मानको लेखिछन् आनंद बक्सी सुरथी सजैछन् जतिन ललित कार्यक्रम र पहला गीत थे कंठ देइछन् शान।